0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: हर आदत बदलती है एक अच्छी नीयत से, और हर अच्छी नीयत की बुनियाद है एक खूबसूरत हदीत। सुनिए हदीत टू हैबिट, हदीत टू हैबिट आरजे महावश के साथ ओनली ऑन FM 107। एक ऐसा प्रोग्राम जहां हदीत सिर्फ सुनी नहीं जाएगी बल्कि जिंदगी में अपनाई भी जाएगी। स्ट्रेस हो, बिजी रूटीन हो, फैमिली प्रेशर या डिजिटल डिस्ट्रैक्शंस, हर हफ्ते एक नई हदीत, एक नई आदत और एक बेहतर जिंदगी की तरफ एक कदम। हदीत टू हैबिट, हदीत टू हैबिट दिल से सुनिए, जिंदगी में अपनाइए।
2: अस्सलाम वालेकुम लिसनर्स, आप सुन रहे हैं FM 107 कतर। मैं हूं आपके साथ आपकी आरजे महावश खान और शो है हदीस टू हैबिट। उम्मीद करती हूं कि आप सब लोग बिल्कुल ठीक ठाक होंगे और खुशबाश होंगे। हदीस टू हैबिट में हम हर हफ्ते एक ऐसी आदत पे बात करते हैं जो सिर्फ हमारी जिंदगी नहीं बल्कि हमारे रिश्तों, हमारे घरों और हमारे दिलों को भी बेहतर बना सकती है। और आज हम बात करेंगे गुस्से पर काबू पाना। गुस्सा एक ऐसा जज्बा है जो हर इंसान के अंदर मौजूद होता है। कोई भी इंसान ऐसा नहीं है जिसे कभी गुस्सा ना आता हो। कभी किसी की बात बुरी लग जाती है, कभी किसी का अंदाज, कभी घर के हालात, कभी थकन, कभी जिम्मेदारियां और कभी सिर्फ एक छोटी सी बात हमारे अंदर आग लगा देती है। लेकिन सवाल ये नहीं कि गुस्सा आता है या नहीं, असल सवाल यह है कि गुस्सा आने के बाद हम करते क्या हैं। बाज लोग खामोश हो जाते हैं, बाज चीखने चिल्लाने लगते हैं, कुछ तो चीजें उठा के फेंकने लगते हैं और कुछ ऐसे अल्फाज बोल देते हैं जो बाद में खुद उन्हें भी तकलीफ देते हैं। और कितनी बार एक लम्हे का गुस्सा बरसों के ताल्लुक खराब कर देता है। सोचिए, कई दफा ऐसा हुआ कि आपने गुस्से में कोई बात कही और बाद में दिल में आया, काश काश मैं उस वक्त खामोश रह लेता। कितनी बार एक माँ ने गुस्से में बच्चे को डांट दिया और बाद में खुद रोई। कितनी बार शोहर या बीवी बहुत ऊंची आवाज में उन्होंने बात की और पूरे घर का एकदम से माहौल खराब हो गया, फिर बाद में सोचा कि बात इतनी बड़ी तो नहीं थी, क्यों इतनी बड़ी बना दी। कई बार बहन भाइयों में मामूली बात से फासले पैदा हो जाते हैं। गुस्सा सिर्फ ऊंची आवाज करने का नाम नहीं है, कभी गुस्सा खामोशी में भी होता है, कभी तंज में, कभी सर्द लहजे में, कभी किसी को इग्नोर करने में और कभी दिल में नफरत जमा करने में। इस्लाम हमें ये नहीं सिखाता कि जज्बात खत्म कर दो, इस्लाम ये सिखाता है कि जज्बात को काबू में रखो। क्योंकि जो इंसान अपने गुस्से को कंट्रोल करना सीख लेता है वो अपने घर का सुकून भी बचा लेता है और अपने दिल की सलामती भी। हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने गुस्से के बारे में बहुत ही खूबसूरत तालीम दी। एक शख्स ने आप सल्लल्लाहु अलैहि वसल्लम से नसीहत मांगी तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, गुस्सा ना किया करो। शख्स बार बार नसीहत मांगता रहा और हर बार यही जवाब मिला, गुस्सा ना किया करो। ये सिर्फ अल्फाज नहीं है बल्कि पूरी जिंदगी का उसूल है। क्योंकि अक्सर टूटे हुए रिश्ते, अक्सर पछतावे गुस्से के बस एक लम्हे से शुरू होते हैं। आज के दौर में शायद गुस्सा पहले से ज्यादा आम हो गया है। लोग जहनी दबाव में हैं, वक्त कम है, सब्र कम है, नींद कम है और तवक्कात توقعات بہت زیادہ ہیں۔ ایک ماں پورا دن گھر سنبھالتی ہے، پھر بھی اسے سننے کو ملتا ہے، تم کرتی ہی کیا ہو، پورے دن گھر میں ہی تو رہتی ہو۔ ایک باپ باہر کی پریشانی لے کر گھر آتا ہے اور چھوٹی سی بات پر غصہ کر بیٹھتا ہے۔ بچے اپنی بات سمجھانا چاہتے ہیں مگر ڈھانٹ سن لیتے ہیں، اور پھر گھر میں آہستہ آہستہ محبت کی جگہ تناؤ بڑھنے لگتا ہے۔ لیکن ایک خوبصورت بات یہ ہے کہ غصہ کنٹرول کرنا سیکھی جانے والی عادت ہے۔ یہ کوئی ایسی چیز نہیں ہے جو صرف چند لوگوں میں ہوتی ہو، ہر انسان اپنے ریئیکشن کو بہتر بنا سکتا ہے۔ کبھی کبھی صرف چند سیکنڈ خاموش رہنا ایک بڑی لڑائی روک دیتا ہے، کبھی پانی پی لینا دل ٹھنڈا کر دیتا ہے، کبھی جگہ بدل لینا ماحول بدل دیتا ہے، اور کبھی صرف یہ سوچ لینا کہ میں بعد میں بھی بات کر سکتا ہوں تعلق بچا لیتا ہے۔ بعض لوگ سوچتے ہیں کہ زور سے بولنا طاقت ہے، لیکن حقیقت میں طاقت وہ ہے جو انسان اپنے آپ پر استعمال کرے۔ جو شخص اپنے غصے کے وقت خود کو روک لے وہی اصل مضبوط انسان ہے۔ آج کے اس شو میں ہم غصے کے مختلف پہلوؤں پہ بات کریں گے۔ ہم یہ سمجھیں گے کہ غصہ کیوں بڑھتا ہے، یہ گھروں کو کیسے متاثر کرتا ہے، بچے غصے سے کیا سیکھتے ہیں، اور ہم روزمرہ زندگی میں کون سی چھوٹی عادتیں اپنا کر اپنے دل اور لہجے کو نرم بنا سکتے ہیں۔ کیونکہ سکون صرف خاموش گھر کا نام نہیں، سکون اس گھر کو کہتے ہیں جہاں لوگ ایک دوسرے سے عزت سے بات کریں، جہاں اختلاف ہو سکتا ہے لیکن بے عزتی نہیں، جہاں غصہ آ سکتا ہے لیکن رشتے نہیں توڑے جاتے۔ اور ہو سکتا ہے کہ آج کا یہ ٹاپک کسی ایک انسان کی زندگی بدل دے۔ کوئی ماں اب اپنے بچوں سے نرم لہجے میں بات کرنا شروع کر دے، یا شاید کوئی بیٹا اپنے والد کو جواب دینے سے پہلے رک جائے، شاید شوہر اور بیوی اپنی آواز کو نیچی کر لیں، اور شاید ایک گھر میں دوبارہ سکون واپس آ جائے۔ اور یہی حدیث ٹو ہیبٹ کا مقصد ہے۔ حدیث کو صرف سننا نہیں ہے بلکہ اسے اپنی عادت بنانا ہے۔ غصہ ایک فطری جذبہ ہے۔ انسان خوش ہوتا ہے، غمگین ہوتا ہے، ڈرتا ہے اور غصہ بھی محسوس کرتا ہے۔ اسلام انسان سے یہ مطالبہ نہیں کرتا کہ وہ اپنے ایموشنز ختم کر دے، بلکہ اسلام یہ سکھاتا ہے کہ جذبات کو صحیح طریقے سے استعمال کیا جائے، خاص طور پر غصہ، کیونکہ یہی وہ جذبہ ہے جو اگر قابو میں نہ رہے تو انسان کو ایسے الفاظ اور ایسے فیصلوں تک لے جاتا ہے جن پر بعد میں صرف پچھتاوا ہی رہ جاتا ہے۔ ہمارے پیارے نبی صلی اللہ علیہ وسلم غصے کے بارے میں ایک بہت ہی گہری رہنمائی دیتے ہیں۔ ایک مشہور حدیث میں آپ صلی اللہ علیہ وسلم نے فرمایا، طاقتور وہ نہیں جو کشتی میں دوسرے کو گرا دے، بلکہ طاقتور وہ ہے جو غصے کے وقت اپنے آپ کو قابو میں رکھے۔ یہ حدیث ہمیں طاقت کی ایک نئی تعریف سکھاتی ہے۔ دنیا اکثر طاقت کو اونچی آواز، سخت لہجے یا غصے سے جوڑتی ہے۔ لوگ سمجھتے ہیں کہ جو زیادہ غصہ کرے وہ زیادہ مضبوط ہے، لیکن اسلام کہتا ہے کہ اصل طاقت اپنے نفس کو قابو پانے میں ہے۔ سوچئے کتنا مشکل ہوتا ہے اس وقت خاموش رہنا جب دل میں آگ لگی ہوئی ہو، کتنا مشکل ہوتا ہے نرم لہجہ اختیار کرنا جب سامنے والا سختی سے بات کر رہا ہو، کتنا مشکل ہوتا ہے خود کو روک لینا جب دل چاہ رہا ہو کہ ابھی جواب دے دیا جائے۔ لیکن یہی تو اصل امتحان ہے۔ غصہ اکثر اچانک نہیں آتا، اس کے پیچھے کئی چھوٹی

0: وحده لا شريك له، له الملك وله الحمد وهو على كل شيء قدير. أعوذ بكلمات الله التامات من شر ما خلق. اللهم صل وسلم على نبينا محمد. اذکار شام کے اس خصوصی سیگمنٹ کے اختتام پر آپ سب کو FM 107 کی پوری ٹیم کی جانب سے شام بخیر. اللہ تعالی ہمیں اپنے حفظ و امان میں رکھے اور تمام آفتوں اور مصیبتوں سے ہماری حفاظت فرمائے. آمین یا رب العالمین.
1: آمین یا رب العالمین. السلام علیکم. 17:17 گھڑی میں ہولیے اور میسیجز بہت پیارے پیارے ہیں. ہیپی ویکینڈ سب سے پہلے. ہاں جی ذرا ارباز بھائی نے میسج کیا. ارباز بھائی نے باقاعدہ میرے لیے شعر لکھ کے بھیجا ہے. بہت بہت شکریہ میرے بھائی. کبھی ایسا مت پوچھنا کہ ہم تجھے کتنا پیار کرتے ہیں. بہت لمبا شعر ہے پر میں ابھی کچھ دیریں پڑھ دوں گا بھائی. بہت بہت شکریہ. اور میں نے ان کو بول بھی دیا ہے بھائی آپ نے اسپیچ لیس کر دیا ہے. لکھتے ہیں سر یہ آپ کی محبت ہے, آپ نے اخلاق سے ہمارے دلوں میں جگہ بنائی ہے. بھارت کیا بھارت کو یہ محبت دل میں آخری سانس تک رہے گی. بھائی بہت بہت شکریہ. بہت سارا پیار بھائی. بس ایسے ہی دلوں میں جگہ بنانی ہے. اینڈ اسی وجہ سے یہ کام نوکری نہیں لگتا جب ایسا کچھ ہوتا ہے. اٹ بیکمز پیشنیٹ. تھینک یو سو مچ بھائی. بہت سارا پیار. ایک میسج ملک وقاص کا. السلام علیکم بھائی, کیا حال ہیں؟ گڈ ایوننگ اینڈ ہیپی ویکینڈ. کبیر بھائی لاسٹ ٹو ڈیز سے اسٹوری ہی مس ہو گئی, میسج نہیں کر پایا. بزی تھا, ہو سکے تو لاسٹ دو دن کی اسٹوری بھیج دینا. ٹھیک ہے جی. ہمارے یاسر بھائی وعلیکم السلام. سلام بھائی کیسے ہیں؟ وعلیکم السلام. اور خیریت بھائی؟ خیریت الحمد للہ. آپ سنائیں کیا حال ہے؟ اور میسج کیا تھا بس میں نے, لکھتے ہیں کہ ایسا آپ بولنا نہیں پڑے گا کبھی, ہم لسنرز ہمیشہ آپ کی اسٹوری اور باتوں کا منتظر ہیں اور رہیں گے. تھینک یو سو مچ بہن, بہت بہت شکریہ. اور نازیہ بہن نے میسج کیا, لکھتی ہیں واو واٹ اے ویئرڈ اسٹوری, ہیڈس آف ٹو یو فار ریسرچ اینڈ گوئنگ بیانڈ اینڈ ٹاکنگ ٹو دا کنسرن ڈاکٹر. یہ وہ ڈاکٹر والی کہانی پہ بول رہی ہیں. ایک بھائی لکھ رہے ہیں کہ کیا آج ہورر کی آج ہورر ہے. دیکھو بھائی میں کچھ نہیں بتاؤں گا, میں نہیں بتاؤں گا بتا دیے تو چلو بتا دیتا ہوں. ٹھیک ہے یار, ٹھیک ہے بتا دیتا ہوں میں. آئی ول ناٹ اوور سیل اٹ, لیکن میں بتا دوں آج جو ہے میرے پاس ایک ہانٹنگ اسٹوری ہے. اٹ از اے ہانٹنگ اسٹوری. اینڈ میں نے آپ سے کیا کہا تھا, جب تک مجھے اس کہانی سے جڑے ہوئے کچھ تتھے کچھ ایویڈنس نہیں مل جاتے تب تک میں کہانی نہیں سنانے والا ہوں. تو آج کی کہانی کو لے کے میرے پاس بہت کچھ ہے بتانے کے لیے, کہنے کے لیے. تو یہ ایک ایسی کہانی ہے جو کہ کافی پروف ریڈ کی جا چکی ہے. کئی سارے اس کے پروفس ہیں, ایویڈنس ہیں. اب یہ آپ کے اوپر ہے, اوپن مائنڈ سے کیسے اس کو سنتے ہیں دیکھتے ہیں, دیٹ از اپ ٹو یو. بٹ دا اسٹوری از اباؤٹ ٹو کم ان اے وائل. 11 منٹ بعد ایک میسج ہے. کل بھائی بہت خوشی ہوئی, بغیر میسج اور کال کی اسٹوری مل گئی, سنوں گا. بالکل سننا میری جان, بالکل بالکل سنیے گا آپ, نو پرابلم. ایک میسج, اسلام کبیر بھائی کیسے ہیں آپ؟ بڑھیا بھائی, ہیپی ویکینڈ ٹو یو ایز ویل. صابر بھائی اور اکرم حسن ارے چاکلیٹ بھائی, انہوں نے چاکلیٹ نام بھائی رکھ دیا میرا نام, چاکلیٹ بھائی. آئی ایم ڈوئنگ گریٹ برو. ایک کال آ رہی ہے. السلام علیکم.
2: وعلیکم السلام. کیا میرے بھائی؟
1: بس بڑھیا میرے بھائی, آپ سنائیے کیا حال ہے میرے بھائی؟
2: الحمدللہ. بھائی اسپیشل کال کرنے کا مقصد یہ ہے کہ آج میں نے آپ کو ڈھونڈا فیس بک پہ.
1: اچھا.
2: اور ماشاء اللہ بھائی کو میں نے دیکھا فرسٹ ٹائم.
1: بہت بہت شکریہ بھائی.
2: اور وہ وہ وہ ایک کمنٹ ہے لڑکیوں والا, یو آر لوکنگ پریٹی گڈ.
1: نائس ڈی پی, نائس ڈی پی فرینڈ.
2: لیکن بھیا ایک چیز ہے یار, میں آپ کو امیجن کر رہا تھا وہ جو بات پچھلے دنوں ہوئی تھی مولانا صاحب والی.
1: ہاں ہاں.
2: میں سوچ رہا تھا میں داڑھی میں پھر بال تھوڑے لمبے, اگر تو امامہ سر پر پہنا دوں اور ہاتھ میں لیے ہو تسبیح,
1: ارے بھائی,
2: اور ایک ایک ہاتھ میں لے کے گھوم رہے ہو پائپ والا ڈنڈا جو بچوں کو اکثر
1: پتہ ہوتا ہے. ترپائی بھی, ترپائی بھی لے کے بیٹھا ہوں ہے کہانی سنانے کے لیے, ترپائی لگا رکھی ہے آگے.
2: بہت بہت ظالم لوگ آ رہی تھی. دوسری وہی لوگ اگر امامہ اوپر سے ہٹا دو اور کپڑوں میں سینس تھوڑا سا چینج ہو جاؤ وہ
1: سادھو
2: والی تھوڑی سی فیلنگ آ رہی.
1: ارے کیا کیا امیجن کرتے رہتے لوگ یار.
2: لیکن نو ڈاؤٹ اللہ پاک آپ کو خوش رکھے.
1: جزاک اللہ میرے بھائی, بہت بہت شکریہ آپ کا.
2: محبت آپ کا جو وے آف ٹاکنگ ہے, ٹھیک ہے, آپ کا بات کرنے کا انداز, آپ کا سنانے کا انداز,
1: جی بھائی
2: ماشاء اللہ एक तो है बहुत अच्छा
1: बहुत,
2: और दूसरा भाई वेस्ट नहीं करता भाई आपसे यार।
1: भाई बहुत प्यार, भाई बहुत बहुत प्यार। आपने शाम सेट कर दी भाई, गाड़ी का सीधा चौथा गियर डाल दिया आपने स्टार्टिंग के साथ ही भाई। बहुत बहुत प्रेम भाई आपको, बहुत सारा
2: अल्लाह खुश रखे, अल्लाह पाक खुश रखे आपको। आपकी कहानी का इंतजार है।
1: बिल्कुल भाई,
2: खाना खाने के लिए बैठा था मैं, जल्दी जल्दी खाना खा।
1: नहीं नहीं, आराम से आराम से आराम से आराम से आराम से खाओ मेरी जान, आराम से खाइए खाना। कोई जल्दी
2: निकल आ गया, निकल आ गया।
1: अच्छा निकल आ गया, ठीक है ठीक है।
2: पाँच बजे पूरे मैं अपना सब काम छोड़ छाड़ के गाड़ी में बैठ गया भाई।
1: अच्छा ठीक है, डन है, कुछ देर में शुरू कर रहा हूँ उसमें कहानी, जल्दी शुरू करता हूँ। ठीक है मेरे भाई, खैर तो भाई के बाद जो है कुछ और मैसेजेस हैं, लेकिन मैं सबसे पहले सवाल पूछ लेता हूँ। देखो हम ना डिस्कस कर रहे थे, बहुत सारी चीज़ें जहन में आ रही थी और मैं अपने आसपास और अपने ऑफिस में हम एक बात छोड़ रहे थे, नॉस्टैल्जिक बात है और इस बारे में कई सारी बात हो चुकी है। हम कह रहे थे कि यार आपको याद है, आजकल तो खैर सिर्फ कलर टीवी है, कलर टीवी पता नहीं कौन कौन से टाइप के कलर टीवी आ चुके हैं, क्या क्या है आजकल, तो टच स्क्रीन वाले भी हैं, पर कुछ बड़े खुशकिस्मत लोग हैं जिनको अपना पहला कलर टीवी याद होगा। आप में से जनता में कितने लोग हैं जिनको अपना पहला कलर टीवी याद है? मैं शुरू करता हूं। मुझे, मैं बताऊं, बहुत ही वियर्ड चीज़ है ये अजीब है। मुझे उस टाइम का कुछ भी याद हो ना हो, पर मुझे ये याद है कि रिपब्लिक डे ऑफ इंडिया जनवरी में 26 जनवरी के आसपास 21 या 22 तारीख रही होगी, और हमारे अब्बा ने डिसाइड किया कि यार बहुत हो गया, आज कलर टीवी लेके आएंगे, और 2-3 महीने से बात चल रही थी, ठीक है, और वो बात जो है पूरी हुई। अब्बा ने कहा चलो साथ में लेके चलते हैं, तो हम चले गए भाई साहब, बिल्कुल फ्रेश टीवी लेके आया, बढ़िया वाला कलर टीवी। वो जो एक्साइटमेंट थी ना, वो ब्लैक एंड वाइट से एकदम से कलर में जाने की, वो ऐसा चिपक गई है दिमाग में कि उस टाइम की, मुझे भी नहीं याद मैं कितने साल का होऊंगा, ऑफकोर्स छोटा ही था, पर यह याद नहीं कितने साल का था, पर कोई और मेमोरी नहीं है उस टाइम की, ये याद है कि कलर टीवी कैसे आया था। वो केबल की तार होती थी, वो याद है, टूटी हुई पीछे से बड़ी मुश्किल से लगाते थे, हल्का सा करंट मारती थी टीवी के पीछे लगा के, डिश आती थी उसमें, क्या मजेदार टाइम था यार वो। मैं ये नहीं कह रहा आज का टाइम को बुरा, बहुत बढ़िया भाई, आज तो मतलब बढ़िया, हम गेमिंग नहीं कर पाते अगर ऐसे टीवी नहीं होते, मगर पहला कलर टीवी याद है आपको? पहला, आई डोंट नो कितने लोगों को ये याद होगा नहीं होगा, बट आई रिमेंबर, क्योंकि वो एक ऐसी मेमोरी है जो अजीब सी खुशी दे गई थी भाई, और आज तक अटकी हुई है वो दिमाग में, आज तक। कुछ मैसेजेस हैं, अमन भाई ने मैसेज किया है, याद नहीं है, लो इनको याद ही नहीं, बड़े लोगों को याद नहीं रहता भाई। मैसेज है कबीर ब्रो, जैक स्पैरो टाइप की स्टोरी भी लेकर आओ मिस्टर जैदी। मैं लेके आया था भाई, जैक स्पैरो की भी कहानी लेके आ चुका हूँ मैं, जो एक्चुअली में जैक स्पैरो कहलाता है, तो उसकी भी कहानी मैंने 2-3 साल पहले सुनाई है। समुद्र की तो न जाने कितनी कहानियाँ सुनाई है मैंने। एक मैसेज, अस्सलाम वालेकुम भाई, हमारे पास नाम नहीं लूँगा टीवी का, रॉक था पहले कलर, पहला कलर टीवी था, बट यू रिमेंबर कि कैसे आया था, वो मेमोरी है आपकी। जावेद भाई वालेकुम अस्सलाम, हैप्पी वीकेंड टू यू एज वेल। एक मैसेज आया था श्याम भाई का, अभी तक संभाल के रखा है 21 इंच का, अभी तक संभाल के रखा है एहतशाम भाई, भाई कलेक्टर वलेक्टर हो गया। और द फनी पार्ट इज, जिन्होंने वो पुराने टीवी आज भी संभाल के रखा है, आज उसकी कीमत डबल ट्रिपल हो चुकी है, पता है आपको? पुराने कैमरास, पुराने टीवीज, आज उनकी जो जो औकात है टीवी की औकात वो बहुत ज़्यादा बढ़ चुकी है यार। मैं मजाक सेट के कह रहा हूँ आपको, एहतशाम भाई इतने संभाल के संजो के बैठे हुए उस टीवी को, आई डोंट नो एहतशाम भाई, आई एम प्रीटी श्योर आपको पता होगा उसकी कीमत कितनी हो चुकी है अब। एक मैसेज है भाई, स्टोरी माइट बी ऑसम। देखो मैं कुछ नहीं कमेंट करूँगा, पता चला मैं ओवर सेल कर दूं, आपको कहानी ना अच्छी लगे तो फिर दिक्कत हो जाएगी, पर मैं इतना बोलूंगा आज वीकेंड स्पेशल है ये कहानियां, मोमन में वीक डेज में नहीं सुनाता हूं। शेब भाई हैप्पी वीकेंड, तब उसमें मैंने मैसेज किया, बहन ये कौन सा है, ये कौन सा ब्रांड है, हमारा पहला कलर टीवी का नाम, ये नाम है शिंगबाओ, शिंगबा चाइनीज नाम लग रहा है, शिंगबा अब्बू के रूम में है, अभी भी है। अरे अब मुझे आप लोगों से जलन हो रही है, मैंने क्यों नहीं संभाल के रखा यार, ऐसे बात हो गई। अरबाज भाई कहते हैं, इन आर विलेज वी वर द फर्स्ट फैमिली टू हैव VCR, लेटर वी वर ऑल्सो द फर्स्ट टू हैव टेलीविजन एंड देन LED TV। व्हेनेवर थिंग्स अराइव्ड

0: की ज़रूरत है। हम अक्सर ये समझते हैं कि तकदीर और दुआ एक दूसरे के मुखालिफ है, यानी दुआ तकदीर से मुस्तकिल कोई अलग कोई चीज़ है। हालांकि इस्लाम हमें बताता है कि दुआ तकदीर से अलग कोई मुस्तकिल कोई जुज़ नहीं, बल्कि ये तकदीर का हिस्सा है। समझ के नाम अल्लाह ताला का इल्म ला महदूद है, वो सिर्फ नतीजा नहीं जानता बल्कि नतीजे तक पहुंचने वाले तमाम असबाब भी जानता है। मिसाल के तौर पर अगर अल्लाह ताला किसी शख्स के बारे में जानता है कि वो कामयाब होगा, तो वो ये भी जानता है कि वो मेहनत करेगा, तालीम हासिल करेगा, कोशिश करेगा और फिर कामयाब होगा। इसी तरह दुआ भी एक सबब है। दुआ अल्लाह के फैसलों के खिलाफ जंग नहीं करती बल्कि अल्लाह के मुकर्रर करदा निज़ाम के अंदर काम करती है। इस बात को एक मिसाल से समझते हैं। फ़र्ज करें एक तालिबे इल्म जामिया में दाखिला लेना चाहता है। उसका एक दोस्त आकर कहता है, अगर तुम्हारे नसीब में दाखिला है तो मिल जाएगा, पढ़ने की क्या ज़रूरत है। अब बताइए, क्या कोई अक्लमंद इंसान ये बात मान लेगा? हरगिज़ नहीं। वो रात दिन मेहनत करेगा, किताबें पढ़ेगा, इम्तहान देगा, फिर नतीजा आएगा। क्यों? क्योंकि वो जानता है कि कामयाबी के लिए असबाब इख्तियार करना ज़रूरी है। इसी तरह दुआ भी कामयाबी के उन असबाब में एक सबब है। अल्लाह ताला ने दुआ को अपने निज़ाम का हिस्सा बनाया है। हम दुआ करते हैं, अल्लाह कबूल करता है और इसी कबूलियत के ज़रिए तकदीर का ज़हूर भी होता है। ये समझना बहुत ज़रूरी है कि अल्लाह ताला ने लोहे महफूज में सिर्फ नताइज नहीं लिखे बल्कि नताइज के असबाब भी लिखे हैं। मसलन अल्लाह जानता है कि फ़ला बंदा फ़ला वक्त दुआ करेगा, वो ये भी जानता है कि इस दुआ के नतीजे में उसके लिए फ़ला खैर मुकद्दर होगी। लिहाजा जब दुआ कबूल होती है तो हकीकत में लोहे महफूज के ख़िलाफ़ कुछ नहीं होता बल्कि वही होता है जो पहले से अल्लाह के इल्म में मौजूद था। इसीलिए उलमा फरमाते हैं कि दुआ तकदीर को नहीं तोड़ती बल्कि तकदीर के अंदर अपना किरदार अदा करती है। समझ करम, अगर तकदीर का बहाना बनाकर दुआ छोड़ दी जाए तो फिर इसी मंतिक के मुताबिक इंसान को रोज़गार की कोशिश भी छोड़ देनी चाहिए, इलाज भी छोड़ देना चाहिए, खाना पीना भी छोड़ देना चाहिए। लेकिन ऐसा कोई नहीं करता, क्योंकि हर शख्स जानता है कि अल्लाह ताला ने दुनिया को असबाब के निज़ाम पर कायम किया है। भूख लगती है तो खाना खाते हैं, बीमारी आती है तो दवा लेते हैं, इल्म चाहिए तो पढ़ते हैं और अल्लाह की रहमत चाहिए तो दुआ करते हैं। ये सब असबाब हैं और इन असबाब को इख्तियार करना भी इबादत है। दुआ ये सिर्फ मांगने का नाम नहीं, दुआ दरअसल बंदे के दिल का अपने रब के साथ ताल्लुक है। दुआ इस एतराफ़ का नाम है कि अल्लाह मैं मोहताज हूँ और तू गनी है, मैं कमज़ोर हूँ और तू ताकतवर है, मैं आजिज हूँ और तू कादिर है। इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम दुआ को इबादत का मगज़ करार देते हैं, क्योंकि दुआ में बंदा अपनी बेबसी और अल्लाह की कुदरत दोनों का इकरार करता है। तकदीर पर ईमान का मतलब हाथ पर हाथ रख कर बैठ जाना नहीं, बल्कि तकदीर पर ईमान का मतलब है इंसान पूरी कोशिश करे, तमाम जायज़ असबाब इख्तियार करे, दुआ भी करे और फिर नतीजा अल्लाह के सुपुर्द कर दे। कामयाबी मिल जाए तो शुक्र करे, ताखीर हो तो सब्र करे और हर हाल में अल्लाह की हिकमत पर एतमाद रखे। यही ईमान है, यही तवक्कुल है और यही कुरान का पैगाम है। समझ कर प्रोग्राम के इख्तिताम मरहले में एक आखिरी सवाल पर बात करेंगे, जो शायद तकदीर के मौजू में सबसे ज़्यादा गहरा, सबसे ज़्यादा फ़लसफियाना और सबसे ज़्यादा अहम सवाल है। सवाल यह है कि अगर अल्लाह पहले ही जानता है कि कौन कामयाब होगा और कौन नाकाम, कौन जन्नत में जाएगा और कौन जहन्नम में, तो फिर हमें दुनिया में भेजने की क्या ज़रूरत थी? अगर नतीजा पहले से मालूम है तो फिर ये पूरी ज़िंदगी, ये आजमाइश, ये इम्तहान, ये कोशिश, ये जद्दोजहद, ये सब क्यों? समझ कर हम, हकीकत तो ये है कि तकदीर के बारे में जितने भी सवाल पैदा होते हैं अक्सर उनके अख्ताम इसी सवाल पर आकर होता है। इंसान सोचता है, जब अल्लाह पहले ही जानता है कि मैं क्या करूँगा तो फिर मुझे दुनिया में भेजने का मकसद क्या है? क्या सीधा फैसला नहीं किया जा सकता था? लेकिन कुरान हमें बताता है कि अल्लाह ताला का निज़ाम मुकम्मल अदल और मुकम्मल इंसाफ पर कायम है। ज़रा तसव्वुर कीजिए, अगर क़्यामत के दिन किसी इंसान को बग़ैर दुनिया में भेजे सीधा जहन्नम में डाल दिया जाता तो वो क्या कहता? वो कहता है, अल्लाह ये कैसा फ़ैसला है? आपने अपने इल्म में जान लिया कि मैं गुनाह करूंगा, लेकिन मैंने तो अमलन कोई गुनाह किया ही नहीं, मुझे दुनिया में भेजा ही नहीं गया, मुझे मौका ही नहीं दिया गया, मैंने तो अपनी ज़िंदगी में कोई इंतखाब किया ही नहीं, پھر مجھے سزا کیوں دی جا رہی ہے؟ کیا یہ اعتراض پیدا نہ ہوتا؟ یقیناً ہوتا۔ اسی لیے اللہ تعالیٰ نے دنیا کو امتحان گاہ بنایا، تاکہ ہر انسان خود اپنے اعمال کے ذریعے اپنی حقیقت ظاہر کرے۔ اللہ کا علم پہلے سے موجود ہے، لیکن عدل کا تقاضا یہ ہے کہ بندہ خود اپنے عمل سے اپنی قابلیت اور اپنے انتخاب کو ظاہر کرے۔ اسی حقیقت کو ایک آسان مثال سے سمجھتے ہیں۔ فرض کریں پولیس کو یقین ہو جائے کہ ایک شخص کل جرم کرنے والا ہے۔ اس کے حالات، اس کی گفتگو، اس کی تیاری، سب کچھ اس طرف اشارہ کر رہا ہو۔ اب اگر پولیس جرم ہونے سے پہلے ہی اسے کٹہرے میں لائے تو کیا یہ انصاف ہوگا؟ عدالت میں وہ فوراً اعتراض کرے گا، میں نے ابھی جرم کیا ہی نہیں، آپ میرے ارادے کو جانتے ہوں گے، لیکن میں نے عملی طور پر کچھ نہیں کیا۔ لیکن جب وہ شخص واقعی جرم کر لے گا، تب جرم کے حوالے سے اس کے خلاف فیصلہ صحیح معنی میں اترے گا۔ بالکل یہی فرق سمجھنا ضروری ہے سامعین کرام، کہ اللہ تعالیٰ جانتا ہے کہ ہم کیا انتخاب کریں گے، لیکن اللہ تعالیٰ چاہتا ہے کہ ہم خود اپنے انتخاب کو عملی زندگی میں ظاہر کریں، تاکہ قیامت کے دن کوئی یہ نہ کہہ سکے کہ مجھے موقع نہیں ملا تھا۔ اسی لیے قرآن بار بار دنیا کو امتحان قرار دیتا ہے، لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا، تاکہ وہ تمہیں آزمائیں کہ تم میں سے کون بہتر عمل کرتا ہے۔ سامعین کرام، یہ دنیا دراصل ایک عظیم امتحانی ہال ہے، یہاں ہر انسان کو اختیار دیا گیا ہے، نیکی اور بدی دونوں راستے دکھا دیے گئے ہیں، ہدایت اور گمراہی دونوں کی وضاحت کر دی گئی ہے، پھر انسان کو انتخاب کا حق دیا گیا ہے۔ اسی لیے قرآن فرماتا ہے، اِنَّا هَدَيْنَاهُ السَّبِيلَ اِمَّا شَاكِرًا وَإِمَّا كَفُورًا، ہم نے انسان کو راستہ دکھا دیا، اب وہ چاہے شکر گزار بنے یا ناشکرہ، وہ اللہ تعالیٰ نے راستہ واضح کر دیا، فیصلہ انسان کے سپرد کر دیا، اور پھر اسی فیصلے کی بنیاد پر جزا اور سزا رکھی۔ اب اگر کوئی یہ کہے کہ اگر اللہ جانتا ہے کہ میں دعا کروں گا تو پھر مجھے دعا کا حکم کیوں دیا؟ جواب بالکل وہی ہے جو ہم نے پہلے عرض کیا، کیونکہ اللہ تعالیٰ نے اسباب کا نظام بنایا ہے۔ مثال کے طور پر ایک طالب علم یونیورسٹی میں داخلہ حاصل کرنا چاہتا ہے، اگر وہ یہ کہہ دے میرا داخلہ اگر تقدیر میں ہے تو ہو جائے گا، مجھے پڑھنے کی کیا ضرورت ہے، تو آپ کو کیا لگتا ہے کیا وہ کامیاب ہوگا؟ ہرگز نہیں، وہ محنت کرے گا، کتابیں پڑھے گا، تو پھر جا کر نتیجہ حاصل کرے گا، کیونکہ کامیابی کے لیے سبب اختیار کرنا ضروری ہے، تو دعا بھی ایک سبب ہے۔ کچھ باتیں، کچھ رحمتیں ایسی ہیں جو صرف اللہ سے مانگنے والوں کو ملتی ہے، اور یہی دعا بندے کو اپنے رب کے قریب بھی کرتی ہے۔ سامعین کرام، تقدیر کے حوالے سے بات بالکل واضح ہے کہ دعا بھی تقدیر ہی کا ایک حصہ ہے۔ تقدیر کی بات کہہ کر دعا کو انکار کرنے کی کوئی گنجائش نہیں۔ روزانہ قرآن کے ساتھ وقت گزاریں، صرف تلاوت نہیں تدبر بھی کریں، اپنے حالات کو قرآن کے سامنے رکھیں، اپنے سوالات کے جواب قرآن میں تلاش کریں، اور سب سے بڑھ کر قرآن پر عمل کریں، شریعت کے بتائے ہوئے احکام پر عمل کریں، کیونکہ جتنا عمل بڑھے گا اتنا ہی فہم بڑھے گا، اور جتنا فہم بڑھے گا اتنا ہی قرآن کا نور دل میں اترے گا۔ ہمیشگی سے عمل پر استقامت کے ساتھ رہنا یہ کافی ضروری ایک خطوہ ہے، سٹیپ ہے، آپ کی اپنی معلومات میں پختگی پیدا کرنے کے لیے، کیونکہ اگر معلومات کو صرف معلومات کی سطح پر رکھ دیں اور عمل سے کافی دور ہوں، تو اس سے آپ کو اپنے فہم کی اس گہرائی بھی حاصل نہیں ہوگی، اور یہ قرآن کے جو اہم مقاصد ہیں آپ ان تک نہیں پہنچ سکیں گے۔ تو آئیے گفتگو کے اختتام پر ہم دعا کرتے ہیں اللہ سبحانہ تعالیٰ سے، اللہ ہمارے اور قرآن کے درمیان زندہ تعلق پیدا فرما، قرآن کو ہمارے دلوں کی بہار بنا دے، ہمارے غموں کا مداوا بنا، ہمارے پریشانیوں کا علاج بنا، ہماری زندگی کا رہنما بنا۔ اے اللہ، ہمیں ان لوگوں میں شامل فرما جن کے بارے میں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، تم میں سب سے بہتر وہ شخص ہے جو قرآن سیکھے اور سکھائے۔ اے اللہ، قرآن کو ہمارے حق میں حجت بنا، ہمارے خلاف حجت نہ بنا، اور ہمیں اہل قرآن میں شامل فرما، آمین یا رب العالمین۔ آخر میں ایک بات ہمیشہ یاد رکھیے، تقدیر کا موضوع جتنا گہرا ہے اس کا بنیادی جواب اتنا ہی سادہ ہے۔ اللہ تعالیٰ کامل علم والا ہے اور انسان کا علم محدود ہے، اللہ تعالیٰ سب کچھ جانتا ہے، اللہ تعالیٰ نے راستہ دکھا دیا ہے، اب انسان کو فیصلہ کرنا ہے کہ وہ کس راستے پر چلتا ہے، اور یہی دنیاوی زندگی کا مقصد ہے۔ اسی لیے مومن کا کام سوالات میں الجھ کر رک جانا نہیں، بلکہ اللہ پر ایمان رکھتے ہوئے نیک عمل کرنا، دعا کرنا، کوشش کرنا اور اپنے رب پر بھروسہ کرنا ہے۔ اللہ تعالیٰ ہمیں تقدیر پر صحیح ایمان، دعا کی حقیقت کا فہم اور اپنی زندگی کو اللہ کی رضا کے مطابق گزارنے کی توفیق عطا فرمائے۔ وآخر دعوانا ان الحمد للہ رب العالمین۔ پروگرام تفہیم القرآن کے آج کے اس حلقے سے ساؤنڈ ڈیزائنر شکیب احمد اور مجھے طلحہ اشرف الزمان کو آئندہ ملاقات تک کے لیے دیجیے اجازت۔ مع السلامہ۔
1: آپ نے سنا ہمیں آن ایئر، ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام ایٹ FM 107 قطر۔ دل سے دیسی
2: ابسولوٹ سینما۔
3: یہ ہے وہ ریئیکشن جس کے لیے آپ تھیٹر جانا چاہتے ہیں، پر ریویوز وہ آپ کو کئی مرتبہ دھوکہ دے دیتے ہیں اور آپ انٹرول سے پہلے ہی گھر پہ ہوتے ہیں۔ بٹ ڈونٹ وری، میں ہوں نا۔ بھروسے مند ریویو دینے کے لیے آپ کو بس سننا ہے FM 107 پر ریویو آف دی ویک رولنگ ہر فرائیڈے شام 7:15 RJ فضیل کے ساتھ، تاکہ ایوری مووی ایکسپیرئنس بنے ایبسلیوٹ سینما۔
4: دوستوں، آن لائن فراڈ سے بچنے کے لیے ان کے سورس کو ویریفائی کر کے اپنی حفاظت کو یقینی بنائیں۔ یاد رکھیے، آپ کی آگاہی آپ کی حفاظت ہے۔ فیک ایڈورٹائزمنٹ کے ذریعے فراڈ کا شکار ہونے سے بچیے۔ اپنی حفاظت کے لیے ہمیشہ آفرز اور پروموشنز کے جائز ہونے کی تصدیق کریں۔ عام طور پہ کم قیمت پر ریزیڈینشل پراپرٹیز اور ریکریشنل فیسیلٹیز کو لینے کے لیے آن لائن پروموشنز کیے جاتے ہیں۔ FM 107 آپ سے کہتا ہے کہ اگر آپ کو کسی آن لائن فراڈز پر شک ہے تو اکنامک اینڈ سائبر کرائمز کمبیٹنگ ڈپارٹمنٹ سے رابطہ کریں۔ FM 107 آپ کی اور آپ کی فیملیز کی حفاظت کی خواہش کرتا ہے۔
5: Qatar's most heard radio station, FM 107. FM 107. Dil se desi.